0: समुदाय को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: वरपर सर सर हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फूलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं चहरा छाँगाहरू, यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्य समयमा, यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घरद्वार घर आँगनीहरूमा उपस्थित भएको छु। म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गङ्गा लिएर कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु।

एउटा भमरा फुल्दै गरेको कमलको फूलमा रसास्वादनका निमित्त प्रवेश गर्दछ। कमलको रस अत्यन्त मिठो हुन्छ। कमल फूलको जुन रस छ त्यसलाई पान गर्दा गर्दै कतिखेर समय बित्यो उसले थाहा हुँदैन, बिस्तारै दिन बित्दै जान्छ अनि त्यो फुल बिस्तारै बिस्तारै खुम्च्दै जान्छ। खुम्च्दै गइसकेपछि फुलेको फुलभित्र बसेको भमरा बन्द हुन्छ, त्यो भमरा पनि थुनिन पुग्दछ। थुनिसकेपछि को त्यो अँध्यारोमा उसलाई आफू थुनिएको बल्ल महसुस हुन्छ, किनकि त्यो फुलमा जुन किसिमको रस थियो त्यो रसका कारण उसले कति बेला भयो, कुन अवस्थामा म छु, कहाँ जानुपर्ने हो, कर्तव्य के हो, कति समय बित्यो, यी सबै कुराहरू बिर्सिएको थियो। जब कमलको फुलभित्र त्यो भमरा बन्द भयो अनि उसले सोच्न थाल्यो, रात्रेर गमिष्यति, रात बित्नेछ, भविष्यति सुप्रभातम, सुप्रभातम भविष्यति, भोलि बिहान उज्यालो हुनेछ, सुप्रभात हुनेछ, यो रात बित्नेछ, सुप्रभात हुनेछ, भास्वानुदिश्यति हसिष्यति पङ्कजश्री, भास्वानुदिश्यति अनि सूर्योदय हुनेछ। जब सूर्योदय हुनेछ त्यसपछि फेरि कमलको फुल फुल्नेछ, कमलको फुल मुस्कुराउनेछ, त्यसपछि म सहज रूपमा निस्किएर आफ्नो जीवनको यात्रा सुरु गर्नेछु, भोलि फेरि आफ्नो घरमा जानेछु, आफ्नो गन्तव्यमा पुग्नेछु। यस्तो किसिमको चिन्तन गर्दै कमलको फुलभित्र बन्द भएको भमराले सोच्न थाल्यो। यसै बिचमा कता कताबाट एउटा हात्ती आइपुग्यो। त्यो हात्तीले कमलको त्यो फुललाई जरैदेखि आफ्नो सोडले माडमुड गरेर बटारेर उखेलिदियो। त्यसरी उखेल्दाखेरिमा फुलभित्र बन्द भएको भमरा र फुल सँगै कच्याकुचुक भए। हात्तीको त्यो आक्रमणले हात्तीले त्यसरी त्यो फुल उखेल्ने क्रममा माडमुड गर्दा कमलको फुल पनि समाप्त भयो र सँगसँगै भित्र बसेको भमराको जीवन पनि समाप्त भएर गयो। भास्वानुदिश्यति हसिष्यति पङ्कजश्री, इत्थं विचिन्तयति कोशगते द्विरेफ, हहन्त हन्त नलिनीं गज उच्चार। भोलि बिहान सूर्योदय हुनेछ, यो रात बित्नेछ, भोलि बिहान उज्यालो हुनेछ, उज्यालो भइसकेपछि कमल फुल फेरि पूर्ववत्त मुस्कुराउनेछ अनि म निस्किएर जानेछु भनेर सोच्दै गरेको कमल फुलभित्रको भँवरा जब हात्ती आएर त्यो बोटै शुद्ध त्यसलाई निमोठिदिन्छ, कच्याकुचुक पारिदिन्छ, त्यतिखेर आफ्नो जीवन गुमाउन बाध्य बन्दछ। यो जुन कविताको अंश छ यो अत्यन्त महत्त्वपूर्ण छ प्रिय सुच्चन। कमलको फुल भनेको यो भौतिक संसार हो, भमरा भनेका हामी मनुष्यहरू हौ। यो फुल फुलेको छ, यो भौतिक जुन सुख छ यो अत्यन्त आकर्षक छ। यो भौतिक सुखको जुन आकर्षण छ, भौतिक विषय वासना सामग्रीहरूको जुन आकर्षण छ, जुन सम्मोहन छ, यसले हामीलाई आफूतिर खिच्दछ, आफूतिर तान्दछ। हामीलाई लाग्दछ यो भौतिक संसारको रस नै सबै थोक हो। यो भौतिक दुनियाँको जुन चमक धमक छ, यो जुन ऐश्वर्य छ, जुन आकर्षण छ, यो नै सबै थोक हो। अनि हामी पनि त्यो भ्रमर जस्तै चुर्लुममा डुब्दछौँ भोगको दुनियाँमा, भौतिक आकर्षणको दुनियाँमा। त्यसरी डुब्दाखेरिमा हामीले सबै कुरा बिर्सन्छौँ। हामी जानुपर्ने कहाँ हो, हामीले गर्नुपर्ने कर्तव्य के हो, हामी कहाँबाट आएका हौँ, मनुष्य हुनुको सार्थकता के हो, मनुष्य जीवन प्राप्त गर्नुको सार्थकता के हो, आदि इत्यादि अनेकन जीवन र जीवन मूल्यसँग जोडिएका प्रश्नहरूप्रति हामी बेखबर हुन पुग्दछौँ। अनायास विपत्ति आइपुग्छ, समय आइपुग्छ, समयक्रम सँगसँगै यो संसार रूपी जुन
भोगको दुनियाँ चाहिँ यसमा चुर्लुमा डुब्दा डुब्दै हामी पनि समाप्त भएर जान्छौँ। गन्तव्यमा नपुगिकन, जीवनको अर्थ नबुझिकन, हामी कहाँबाट आएका हौँ, जानुपर्ने कहाँ हो आदि इत्यादि कुरा कुनै पनि पुरा नगरिकन हामी बिचमै समाप्त भएर जान्छौँ। र जीवनको जुन सार्थकता हो, त्यो जीवनको सार्थकता प्राप्त नगरी हामी यो धरतीबाट विदा भएर जान्छौँ, कहिले नफर्किने गरी। प्रिय सज्जन, यो दृष्टान्तलाई हामीले पनि चिन्तन गर्नुपर्ने भएको छ। हामीलाई लाग्दछ जीवन भनेको नै सुन्दर आभूषणहरू हुन्, जीवन भनेको 84 व्यञ्जन भोजनहरू हुन्, जीवन भनेका रुपैयाँ पैसा गरगहना आदि इत्यादि हुन्, जीवन भनेका मोटर गाडी कार जहाज आदि इत्यादि हुन्, जीवन भनेकै हाम्रो प्रतिष्ठा हो, हाम्रो प्रसिद्धि हो, जीवन भनेकै सांसारिक सिद्धि र वैभवलाई आर्जन गर्नु हो। प्रिय सज्जन, निश्चित रूपमा हाम्रो जीवनमा भौतिक सुविधाको महत्त्वपूर्ण हात रहेको हुन्छ, किनकि हाम्रो जीवन पनि भौतिक शरीर र आत्मिक चेतना दुवैको सम्मिश्रणबाट बनेको हुन्छ। भौतिक संसारको जुन सुविधा छ, यो हाम्रो जीवनको आधा मात्र आवश्यकता हो। जसरी हाम्रो शरीर बिना हामी भित्रको आत्मतत्व प्रकाशित हुन सक्दैन, त्यसरी नै भौतिक सुविधा बिना, भौतिक संसार बिना हामी भित्रको आध्यात्मिक चेतना पनि जागृत हुन सक्दैन। त्यसैले भौतिक संसार आवश्यक छ, यहाँका सामग्रीहरू सुविधाहरू आवश्यक छन्, तर 100% होइन प्रिय सज्जन, 50% मात्रै। हामीले के बुझेका छौँ त भन्दा, अर्को कुनै आध्यात्मिक दुनियाँ छैन, अर्को कुनै आत्मिक दुनियाँ छैन, अर्को कुनै ईश्वरीय दुनियाँ छैन, बस हामीले भोगेको जुन संसारको दुनियाँ छ, भौतिक संसारको